0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलोका, अग्नि कर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
2: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949421306। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0949412020।
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी, पहिरो, भूछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे।
2: Peace out.
3: पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं।
1: पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं।
3: निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं।
1: यात्रा वा पदयात्रामा निस्कन अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं।
3: आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं।
1: मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं।
3: बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ।
1: सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ।
3: वन क्षेत्रमा जाने, चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ।
1: संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरी शंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
3: राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
3: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि।
1: परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ।
3: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
1: आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रा

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
4: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल असार 26 गते शुक्रबार, जुलाई 10 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको दशमी तिथि।
4: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: राष्ट्रपतिद्वारा चार अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र कार्यदलमाथि दलहरूको विमति, प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण।
4: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै, 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको थप उपचारका लागि दिल्ली पठाइने, उपचार खर्च भने सरकारले बेहोर्ने।
3: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर, महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो, सरकारको गोदाममा मल किसान भने रित्तै, बकेउता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै।
4: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील, यूले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने, चीनमा एक जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु।
3: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा शुरूमा बर्खामा डेंगी संक्रमणको जोखिम बढ़दै गरेको प्रसंग।
4: डेंगी भाइरसको संक्रमणबाट 6 महिनामा 2 जनाको मृत्यु भएको पुष्टि भएको छ। एपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरी यता देशभर 1200 भन्दा बढ़ीमा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये धेरैले अस्पतालमा उपचार गराएका छन्। साउनदेखि असोजसम्म डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। महाशाखाका अनुसार सरकारले साउनदेखि 3 महिनासम्म देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने पनि जनाएको छ। साउन, भदौ र असोज महिनाभर डेंगीबाट बस्ने उपचार उपायबारे सर्वसाधारणलाई सचेत गराउने मन्त्रालयले जनाएको हो। बर्खायाममा पानी जम्दा डेंगी सार्ने लामखुट्टेको संख्या बढ़ने भएकाले अभियान सञ्चालन गर्न लागि महाशाखाको भनाई छ। अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजी गरी नष्ट गर्ने, टोल टोल र विद्यालयमा सचेतना कार्यक्रम संचालन गर्ने पनि बताइएको छ। यसैबीच त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ। हालवीर अस्पतालमा उपचाररत नेपालीलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी भएको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिले गइराति वीर अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुभएको थियो। त्यसपछि उहाँलाई भारत लैजान आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाएको र उपचार खर्चका कारण कुनै समस्या हुन नदिने समेत जनाइएको छ। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान जारी राखेको छ भने सरकारले घाइतेको उपचार सुरक्षा र आवश्यक सहयोगमा कुनै पनि कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेको छ।
3: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख विपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।
6: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्य दलले बनाएको बहस पत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
7: दलहरूलाई चाहिँ त संविधान मान्ने नमान्ने आदि हुन्छ, बहस पनि गरिरहन्छ संविधानको बारेमा। तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान प्रति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारी त सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफाउन गरेर चाहिँ
6: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
8: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौं। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै सरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
6: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
9: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौं र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै निष्कर्ष हामी पुगेका छौँ।
6: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
10: एनजीको जुन चाहिँ माग थियो तीनटा कुरा सुशासन, नेपो बेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्यसलाई सम्बोधन त संविधान संशोधन निर्वाचन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वासमा लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। 10 वर्ष भइसक्यो, 10 वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
6: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित 4 अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा 113(2) बमोजिम गैराती विधेयकहरू प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन सरकारी सहकारी पहिलो संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक 2083 रहेका छन्। 4 विधेयक हिजो संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणसँगै ती विधेयक अब कानूनका रूपमा कार्यान्वयनको बाटो खुल्नेछ। यता सरकारले जारी गरेका 8 अध्यादेश मध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। ती अध्यादेश बिहिबारदेखि निष्क्रिय भएका छन्, जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय बनेका छन्।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
11: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू, कानूनका कुराहरू छन्, निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
4: सरकारको गोदाममा मल, किसान भने रित्तै बक्यौता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्यूटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
13: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
16: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
4: कार्यक्रम साझा आवाज,
14: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
14: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
15: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि
16: पसिनाको सम्मान समानताको अभियान
12: कार्यक्रम साझा आवाज। सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधानमन्त्री सहित 13,660 छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण सम्बन्धीको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन्। त्यस्तै गैर कानूनी सम्पत्तिबारे 1500 उजुरी परेका छन् भने आयोगका अनुसार पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधान सेनापतिदेखि कर्मचारी सम्मले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगले 31 वैशाखमा गोठापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी एक महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न ताकेता गरेको थियो। विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक संसदमा शीर्षकमा अर्को खबर छ भने मिटर ब्याजी पीड़ित फेरि काठमाडौँ मार्चमा पुराना सम्झौता कार्यान्वयन गर्न माग शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 14 वर्षदेखि रोकिएको हेटौड़ा ढल्केबर प्रसारण लाइनको हट्यो अवरोध शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। त्यस्तै एडीबीले बढ़ायो नेपालको आर्थिक वृद्धि दरको अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा रूपान्तरण र पुनर्संरचना बहस सर्वेक्षणमा 87.6% मत नेतृत्व फेर्ने पक्षमा शीर्षकमा अर्को खबर प्रकाशित छ। एमालेको रूपान्तरण मार्चमा पुराना सम्झौता कार्यान्वयन गर्न माग शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 14 वर्षदेखि रोकिएको हेटौड़ा ढल्केबर प्रसारण लाइनको हट्यो अवरोध शीर्षकमा मिलन

0: 6% मत वर्तमान नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ। हिजो महासचिव शंकर पोखरेललाई अभियानका तर्फबाट बुझाएको सर्वेक्षण प्रतिवेदनले यस्तो मत देखाएको हो। सर्वेक्षणमा सहभागी मध्ये 10.5% मात्रै हालकै नेतृत्व ठिक भएको प्रतिक्रिया दिएका छन् भने 1.9% सहभागी तटस्थ बसेका छन्। सर्वेक्षण प्रतिवेदनमा भाग लिइनेको संख्या भने खुलाइएको छैन। त्यस्तै सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदनसम्म विरोध शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा कर्मचारीलाई अनुशासनमा कस्तै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसका लागि नयाँ आचार संहिता पनि लागू गरिएको छ। त्यस्तै भित्रपृष्ठमा बुढेसकालमा पढ़ाएको भोक मेर्दै लालबहादुर 69 वर्षमा क्याम्पस भर्ना शीर्षकमा गोर्खाको खबर प्रकाशित छ।
1: कान्तिपुरको अर्थपृष्ठमा निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको भेट, नीतिगत सुधार र व्यवहारिक समस्या समाधान गर्ने प्रतिबद्धता शीर्षकमा यज्ञ बन्जाडेले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायीसँग भेट गर्नुभएको छ। समयमा आयोजना सम्पन्न गर्न, व्यवहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको खबरमा उल्लेख रहेको छ। बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टारलिंक नीतिगत गाँठो कायमै शीर्षकमा अर्को खबर छ। नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब सैटेलाइट इन्टरनेटको मुख्य ट्रान्जिट हब बन्ने अनुमान रहेको खबर रहेको छ। यो खबर सजना बरालले काठमाण्डुबाट लेख्नु भएको हो। बंगलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको सैटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी भित्री पृष्ठमा सरकारले दिन सकेन मल, आफै ल्याउँदा पक्राउ पर्छन् किसान शीर्षकमा अर्को खबर छापिएको छ। यसपालि रौतहटका किसानका अनुसार पर्याप्त मल नआएको भन्दै सहकारी पन्छिने गरेका छन्। किसान दिनहौं सहकारी धाएर रित्तै फर्किन बाध्य छन्। समयमै मल हाल्न पाएन भने उत्पादन घट्ने चिन्ता उनीहरूमा छ। आफ्नै देशका सहकारीमा मलको दाना पाइँदैन, भारतबाट ल्याउन खोज्दा पनि पाइँदैन। विजयपुरका किसान सहदेव चौधरीले भन्नुभयो, भारतमा मल बिक्रीमा कडाई गरेको सुनेर साथीहरू भारत गएका छैनन्। गोदाममा मल भए पनि किसानले पाएनन्। अर्को खबर पनि छ, खबरमा पर्साको बहुदर माई एकका चन्द्रिका प्रसाद शाह हिजो वीरगंज स्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयमा यूरिया मल खोज्दै पुग्नु भएको थियो। उहाँले 6 बिघा मध्ये 3 बिघामा रोपाई गरिसक्नु भएको छ। रोपिएको खेतमा यूरिया छर्नुपर्ने बेला भए पनि मल नपाउँदा बाली बिग्रिने चिन्तामा उहाँ रहनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा भौतिक प्रगति आधा भन्दा कम शीर्षकमा हरिप्रसाद कोइरालाले उर्लाबारी झापाबाट लेख्नु भएको खबर छ। विस्तार भइरहेको महेन्द्र राजमार्गको काकडभित्ता लौकही सड़क खण्डको ठेक्का अवधि 2083 साल माघ 18 गते सकिँदैछ। हालसम्म भौतिक प्रगति भन्ने आधा भन्दा कम रहेको खबरमा उल्लेख रहेको छ। यस्तै अनुदानमा कृषि उपकरण शीर्षकमा बरहा क्षेत्रबाट लेखिएको खबर पनि रहेको छ भने रासायनिक मलको चरम अभाव को विषय गोर्खा पत्रले पनि समेटेको छ। धान खेतीका लागि 73,000 टन डीएपी आवश्यक छ तर मल भने पाइएको छैन, मलको चरम अभाव रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी गोर्खा पत्रकै अधिकांश योजना कार्यान्वयन चरणमा शीर्षकमा अर्को खबर रहेको छ भने भारतीय पर्यटकको नेपाल मोह शीर्षकमा काठमाण्डुबाट मीनराज भण्डारीले लेख्नु भएको खबर समेत छापिएको छ। गण्डकीको बाझो जग्गामा गाजा खेती गर्न सकिने कुरा खबरमा रहेको छ। भित्री पृष्ठमा किसानलाई उत्पादनमा आधारित प्रोत्साहन दिन तयारी रहेको खबर पनि उल्लेख रहेको छ। यो खबर लमजुङको हो। लमजुङ बेसी शहर नगरपालिकाले उत्कृष्ट उत्पादन गरेका 13 किसानलाई प्रोत्साहन अनुदान वितरण गरेको छ। उत्पादनमा हात, अनुदानमा 7 कार्यक्रम अन्तर्गत बाली उत्पादनतर्फ 6 र मह उत्पादनतर्फ 7 गरी 13 जना किसानलाई प्रोत्साहन रकम दिइएको हो। सबैभन्दा बढ़ी बाली उत्पादनतर्फ वड़ा नम्बर 11 का किसान सीताराम विश्वकर्माले 78,129 रूपियाँ र मह उत्पादनतर्फ वड़ा नम्बर 4 का किसान पवन गुरूङले 51,787 रूपियाँ प्रोत्साहन अनुदान प्राप्त गर्नुभएको छ। अवैध टहरा हटाउन निर्देशन शीर्षकमा अर्को खबर छ। यो सुलीकोटको खबर हो। गोर्खा नगरपालिका 11-12 किलो बजारमा सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका टहरा 7 दिनभित्र हटाउन निर्देशन दिइएको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा लागू औषध कारोबार राष्ट्रिय चुनौती बन्दै सहकार्यमा मात्रै नियन्त्रण सम्भव शीर्षकमा खबर छापिएको छ। यो खबर कृष्ण किसी र गोविन्द केसीले लेख्नु भएको हो। नेपालमा लागू औषधको प्रयोग, ओसार पसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीको रूपमा देखा परेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो

0: पृष्ठमा नेपाली वस्तु निर्यातमा बेला बेलामा भारतको किन झमेला शीर्षकमा खबर छापिएको छ। काठमाडौँ वैदेशिक व्यापारमा सबैभन्दा धेरै हिस्सा उगट्ने भारतसँग नेपालको निर्यात व्यापारमा बेला बेला समस्या देखिने गरेको छ। नेपालको कुल आयात र निर्यात व्यापार दुवैमा भारतीय हिस्सा दुई तिहाई भन्दा धेरै छ। आयात भन्दा निर्यातको अंश झनै ठूलो छ। नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएर पनि भारतले नेपाली वस्तु निर्यातमा समय समयमा गैरभन्सार अवरोध सिर्जना गराएर समस्या निम्त्याउँदै आएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 3,800 नागेपछि संयुक्त राष्ट्रसंघले राहत तथा पुनर्स्थापनाका लागि तत्काल 30 करोड़ अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ। भूकम्पका कारण लाखौं नागरिक प्रभावित भएका छन् भने हजारौं अझै बेपत्ता र घरबार विहीन अवस्थामा रहेका छन्। युरोपेली संघ यूएले बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने दिशामा महत्वपूर्ण कदम चाल्ने तयारी गरेको छ। अर्को साता सार्वजनिक हुने विज्ञ समूहको प्रतिवेदनले नाबालिगको सामाजिक सञ्जाल पहुँच सीमित गर्ने सिफारिश गर्ने अपेक्षा गरिएकाले त्यसले गर्मीयामदेखि नयाँ व्यवस्था लागू हुने समेत सम्भावना बढ़ाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अस्ट्रेलियाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रीस, स्पेन लगायतका युरोपेली मुलुकले पनि त्यस्तै नीति अपनाउन दवाब बढ़ाएका छन्। यद्यपि यूएई भित्र सबै प्रकारका सामाजिक सञ्जालमा पुनः प्रतिबन्ध लगाउने विषयमा व्यापक समर्थन नरहेको अधिकारीहरूले उल्लेख गरेका हुन्। र चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा 28 जना मृत्यु भएको छ। आगो निभाउन दर्जनौं दमकल तथा उद्धार कर्मीहरू खटिएका थिए। फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुई टेक जुत्ता कारखानामा स्थानीय समयअनुसार दिउँसो करिब 12 बजे आगो लागेको थियो।
0: साझा खबरमा अब खेल खबर। कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै फिफा विश्वकप 2026 सेमी फाइनलमा स्थान बनाएको छ। यस जीतसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा पुगेको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको विजेतासँग खेल्नेछ। हारसँगै मोरक्कोको अन्तर्राष्ट्रिय फुटबलमा लगातार 34 खेलको अपराजित यात्रा पनि समाप्त भएको छ। फिफा विश्वकप 2026 अन्तर्गत क्वार्टर फाइनलका बाँकी 3 खेल आज र भोलि हुँदैछन्। आज राति 1:15 बजे स्पेन र बेल्जियम बीच अमेरिकाको सोफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। दुवै टोली सेमी फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। यसैबीच फिफा विश्वकप 2026मा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुटका लागि 4 स्टार खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। हाल अर्जेन्टिनाका लियोनेल मेस्सी 8 गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एम्बापे र नर्वेका एर्लिङ हालान्डले समान 7-7 गोल गरेका छन् भने इंल्याण्डका ह्यारी केनको नाममा 6 गोल रहेको छ। गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाड़ीलाई दिइन्छ। गोल बराबर भए असिष्टको संख्या हेरिन्छ। गोल र असिष्ट दुवै बराबर भए कम समयमा मैदानमा खेलेको खेलाड़ी विजेता बन्नेछ।
1: थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलको संसदमा भूमिका कमजोर भन्दा महत्वपूर्ण विषय ओझेलमा सांसदको अनुभव र सिकाइ कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब संसदमा अंकगणितले पार्ने प्रभावको कुरा। संसदमा थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलहरूको भूमिका कमजोर भन्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्। सत्तापक्षले पेलेर नै लाग्ने प्रवृत्तिले पनि थोरै संख्यामा सांसद हुने दलको भूमिका कमजोर देखिने गरेका छन्। तर सांसदहरूले आफ्नो भूमिका र विषयवस्तुलाई महत्वपूर्ण रूपमा उठाउँदा प्रभावकारी हुने कतिपय सांसदको भनाई छ। हामीले कर्णाली प्रदेश सांसद सन्तोषी शाहीसँग कुराकानी गरेका छौ।
5: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ के त्यहाँभित्र। कतिपय कुराहरू कानूनका कुराहरू छन्, निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू निश्चित रूपमा चाहिँ अगाडि बढ्दैन के। त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कार्यान्वयन भएनन्, किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन, मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु। त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
6: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो, कति भएन भन्नुभयो होइन, भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ, यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
5: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू, सानो सानो कुराहरू जस्तो कि अब खाने यस्तै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू, विद्युतको कुराहरूलाई लिएर, खानेपानीका कुराहरू होइन, अनि अब विद्यालयहरूका कुराहरू, छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू, यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ कि अझै पनि हामी त्यो युगमा छौँ, तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ, हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन, त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ। त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ।
6: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटाएको छैन,
5: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो, कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो, तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन, वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
6: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
5: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन, फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने, यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले।
6: छोरीको नाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ, कुन कुन क्षेत्रमा फाइदा हुन्छ, ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ, यसलाई निरन्तर गर्नुपर्छ।
5: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ, अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ, शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ।
1: साथी लीलप्रकाश सन्ले कर्णाली प्रदेश सांसद सन्तोषी साईसँग गरेको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: राष्ट्रपतिद्वारा 4 अध्यादेश प्रतिस्थापन, विधेयक प्रमाणीकरण, संविधान संशोधन बहस पत्र, कार्यदलमाथि दलहरूको विमति, पूर्व प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण।
1: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै 6 महिनामा 2 जनाको मृत्यु, साउनदेखि 3 महिना डेंगू सचेतना अभियान सञ्चालन हुने, आत्मदाह प्रयास गरेका गणेश नेपालीको शव उपचारका लागि दिल्ली पठाइने, थप उपचारका लागि दिल्ली पठाइने, उपचार खर्च भने सरकारले बिहोर्ने।
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर, महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो, सरकारको गोदाममा मल, किसान भने रित्तै, बकेउता रकम नपाएपछि हु किसानले आन्दोलन गर्दै।
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील, युले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा करार नियन्त्रण गर्ने, चीनमा एक जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु,
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश, आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाड़ीबीच कड़ा प्रतिस्पर्धा।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले कर्नर किक शीर्षकमा लेख बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुनले व्यङ्ग्य गर्न खोजेको छ अहिलेको संविधान संशोधन कार्यदल बहसले। कार्यदलले बहस पत्र तयार गर्दाखेरि दलहरूको विमतिको प्रसंगलाई जोड्न खोजिएको छ। यति बेला बहस पत्र निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र रापरपा मात्रै छन् भने अन्य दलले बहस पत्रमा सहभागी नहुने भन्दै त्यहाँबाट बाहिरिसकेका छन् र त्यही विषयलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखिन्छ। यहाँ बहसपत्र निर्माणकर्ता जस्ता देखिने एकजना व्यक्ति छन्। पछाडि संविधान संशोधन बहसपत्र लेखिएको छ, माथि उनले फोनमा कुरा गर्दै गरेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, प्रम ब्रो, एउटा चर्खा लोटा के छ पठाइदिनु पर्यो, सुन्ने कोही भएनन्।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउन नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। राष्ट्रपतिबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण। 33 करोड़ दिएको दावी गरिएको भ्रष्टाचार मुद्दामा सबैलाई सफाई। संगीता टेलिकमको प्रबन्ध निर्देशकमै फर्किने। बीपी लोकमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी अवस्थामा। दुलखाको भीमेश्वर नगरपालिकामा छिमेकीको खुकुरी प्रहारबाट एक युवक घाइते। जिरी नगरपालिकामा दुई सहकारी खारेज। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनल प्रवेश।
1: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
0: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार राति नै संघीय संसदबाट पारित भएका चारवटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेका छन्। राष्ट्रपतिको कार्यालयले गैराती जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 रहेका छन्। यी चारवटै विधेयक बिहिबार नै राष्ट्रिय सभाबाट पारित भएका थिए। विशेष अदालतले नेपाल दूरसंचार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश द्वय नारायण प्रसाद पौडेल र विदुर कोरेलाको इजलासले हिजो प्रतिवादी बनाइएका सबैलाई सफाई दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलिमतो भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। तत्कालीन प्रबन्ध निर्देशक पौडेल सहितका प्रतिवादीहरूले पदको दुरूपयोग गरी राज्य कोषमा ठूलो नोक्सानी पुर्याएको अख्तियारले आरोप लगाएको थियो। सो मुद्दामा आयोगले तत्कालीन प्रबन्ध निर्देशक पौडेल, प्रमुख व्यावसायिक अधिकृत संगीता पहाड़ी अर्याल सहित टेलिकमका कर्मचारीहरूलाई समान 33 करोड़ 48 लाख बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता हुँदा अर्याल प्रबन्ध निर्देशक थिइन्, जसका कारण सोही मितिदेखि उनी निलम्बित थिइन्। सफाई पाएसँगै उनी टेलिकमको प्रबन्ध निर्देशकमा फर्किने भएकी हुन्। पटक पटक बाढ़ी पहिरोले भत्काएपछि पुननिर्माण थालिएको बीपी लोकमार्गको काभ्रे पलाञ्चोक सिन्धुली खण्ड अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माण सँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाटै सवारी सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीको सो लोकमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षमा सकेसम्म लोकमार्ग अवरूद्ध हुने नदिने र भइहालेको खण्डमा आधा घण्टाभित्रै खुलाउने तयारी गरेको हो। वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड खण्डमा पुननिर्मित ट्र्याकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ। विपदका कारण अवरूद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ। यसको लागि आवश्यक उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताएका छन्। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो भूछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बिना पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपंग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.radioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। राष्ट्रिय मानव अधिकार आयोगले बागमती किनार सहित विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तथा होल्डिङ सेन्टरमा राखिएका परिवारलाई वैकल्पिक व्यवस्था नगरी त्यहाँबाट पनि हटाउने तयारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले हिजो जारी गरेको प्रेस विज्ञप्तीमा सुकुम्बासीहरूको घरटहरा हटाएर विभिन्न होल्डिङ सेन्टरमा राखिएको र पछिल्लो समय ती सेन्टरहरू खाली गर्न पटक पटक सूचना जारी गरिएको उल्लेख गरेको छ। वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टर छोड्न अल्टिमेटम दिएको, पर्याप्त खाद्यान्नको व्यवस्था नगरेको तथा प्रभावित परिवारको आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारको संरक्षणमा आवश्यक भूमिका निर्वाह नगरेको पाइएको आयोगले जनाएको छ। आयोगले सुकुम्बासीहरूको कुनै पनि मानवाधिकार जोखिममा पर्ने गतिविधि नगर्न, उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न तथा वैकल्पिक आवासको सुनिश्चिततापछि मात्र व्यवस्थापन प्रक्रिया अघि बढ़ाउन सरकारलाई निर्देशन दिएको छ। दोलखाको जिरी नगरपालिकाका दुई सहकारी खारेज भएका छन्। जिरी नगरपालिका सात स्थित कलंग जैविक कृषि सहकारी र उडा नम्बर छ स्थित पातले साना किसान कृषि सहकारी संस्था खारेज भएका हुन्। ती सहकारी संस्थाहरूले आफ्नो कारोबार केही नभएको भन्दै खारेजीको निवेदन दिएकाले खारेजी प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। ती सहकारी संस्थासँग लेनदेन वा कारोबार भएमा यही अवसर वसान्तभित्र जेरी नगरपालिकाको सहकारी शाखामा सम्पर्क गर्न आग्रह गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीद्वारा जारी सूचनामा उल्लेख छ। दोलखामा छिमेकीको खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका सातमा छिमेकीको खुकुरी प्रहारबाट स्थानीय 28 वर्षीय दीपक ठकुरी घाइते भएका हुन्। उनलाई आफ्नै घरको आँगनमा सोही स्थानका 43 वर्षीय हरिबहादुर शाहीले खुकुरी प्रहार गरेको दोलखा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हरिबहादुरले विवादका क्रममा खुकुरी ठकुरीमाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट ठकुरी घाइते भएका छन्। उनको चरिकोट स्थित पशुपति चौलागाई अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने हरिबहादुरलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। ई सेभेन भिसामा दक्षिण कोरिया जाने बाटो खुलेको छ। अब म्यान पावर मार्फत एक रूपियाँ पनि नतिरी कोरिया जान पाइने भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
2: अब म्यान पावर मार्फत एक रूपियाँ पनि नतिरी कोरिया जान पाइने भएको छ। रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसबाट मात्र श्रमिकहरू गइरहेकोमा अब भने म्यान पावर कम्पनीहरूले समेत पठाउन पाउने भएका हुन्। कार्यविधि अनुसार म्यान पावर कम्पनी मार्फत ई7 भिसामा दक्षिण कोरिया जाने श्रमिकले एक रूपियाँ पनि पैसा तिर्नु पर्ने छैन। हवाई भाड़ा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा योगदानदेखि सामाजिक सुरक्षा कोषमा योगदान र श्रमिक स्वीकृतिमा लाग्ने खर्च समेत रोजगारदाताले नै बेहोर्ने व्यवस्था छ। यो व्यवस्था अनुसार नेपालबाट श्रमिक पठाउने म्यान पावर वा त्यसको दक्षिण कोरिया स्थित सम्पर्क शाखा वा एसोसिएशनले समेत श्रमिकबाट कुनै पनि शुल्क लिन पाउने छैनन्। यति मात्रै होइन, कोरियाली रोजगारदाताको अनुरोधमा नेपाली सिप तथा भाषा प्रशिक्षण प्रदान गर्ने संस्थाले संचालन गर्ने सिप तथा भाषा प्रशिक्षण र परीक्षणको शुल्क समेत श्रमिकबाट लिन पाइँदैन। सम्बन्धित रोजगारदाताले नै यो खर्च बेहोर्नु पर्नेछ। दक्षिण कोरियाको ई7 भिसा विशेष गरी दक्ष जनशक्ति विशेषज्ञ वा प्राविधिक ज्ञान भएका विदेशी नागरिकलाई दिइने प्रोफेसनल वर्किङ भिसा हो। कोरियाली कम्पनीहरूले कुनै विशेष कामका लागि आफ्नै दक्ष नागरिक नभेटेको अवस्थामा उनीहरूले यो भिसा अन्तर्गत विदेशी श्रमिक लैजाने गर्छन्। दक्षिण कोरियाले ई7 भिसा पनि श्रमिकको पेशा र दक्षता अनुसार फरक फरक क्याटेगोरीमा भिसा जारी गर्ने गर्छ। आईटीका जनशक्ति इन्जिनियर, वैज्ञानिक, डाक्टर, अनुसन्धानकर्ता लगायतलाई उच्च विशेषज्ञता भएका व्यावसायिक कामदारका रूपमा प्रोफेसनल भनेर ई7-1 भिसा दिन्छ। गरी होटल म्यानेजमेन्ट क्षेत्रका कुक लगायत कामदारलाई सेमी प्रोफेसनल कामदारका रूपमा ई7-2 भिसामा लैजाने गर्छ भने पानी जहाज निर्माणको क्षेत्रमा काम गर्ने वेल्डर, मेकानिक्स लगायतका निश्चित प्राविधिक क्षेत्रका श्रमिकलाई जनरल स्किल्ड वर्कर अन्तर्गत ई7-3 भिसा जारी गर्नेछ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
0: दोलखाको जिरी घर बताउने एक पुरूषको काठमाण्डको वीर अस्पतालमा मृत्यु भएको छ। रमेश लामा नाम बताउने करिब 60 वर्षका पुरूषको वीर अस्पतालमा मृत्यु भए पनि उनका परिवारजन र आफन्त सम्पर्कमा नआउँदा सब अस्पतालमै थन्किएर बसेको छ। प्रहरीका अनुसार काठमाण्डमा कोठा भाडामा लिएर बस्ने तथा ज्यामी काम गर्ने लामाको बिहिबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो। मृतकको शव ट्रमा सेन्टरमा राखिएको छ। दोलखा प्रहरीले मृतकको पहिचानका लागि सार्वजनिक अपील गर्दै परिवारजन र आफन्तलाई सम्पर्कमा आउन भनेको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। ईरानले अमेरिका विरूद्ध संयुक्त राष्ट्र संघमा उजुरी दिएको छ। बीबीसी फारसीका अनुसार ईरानले अमेरिकाले गरेको हवाई आक्रमणको विषयमा संज्ञान गर्ने लामाको बिहिबार बिहान वीर अस्पतालमा मृत्यु भएको थियो। मृतकको शव ट्रमा सेन्टरमा राखिएको छ। दुलखा प्रहरीले मृतकको पहिचानका लागि सार्वजनिक अपील गर्दै परिवारजन

0: पठाइएको बताएको हो। अमेरिकाको कदम ईरान र अमेरिका बीचको इस्लामाबाद समझदारी पत्र एमओयू उल्लंघन भएको पत्रमा उल्लेख छ। एसीबी ईरानको खुजेस्तान प्रान्तको गवर्नरको कार्यालयले हिजो बिहान अहवाजमा अमेरिकाले गरेको आक्रमणमा तीनजनाको मृत्यु भएको जानकारी दिएको छ। अमेरिकी सेनाले बुधबार राति दुई चरणमा गरी ईरानका 170 स्थानमा आक्रमण गरेको थियो। कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनल प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान भएको पहिलो क्वार्टर फाइनलमा एम्बापेले पहिलो हाफमा पेनाल्टी मिस गरे पनि दोस्रो हाफमा दुवै फरवार्डले गोल गर्दा फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। सन् 2018 विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको विजेता खेलको विजेतासँग खेल्नेछ। मोरक्कोलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: छोराको बिहे पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भट भट्टेर टेन्ट कुर्सी भाँडा कुँडा म्युनिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त भन्ने
3: तपाईँले त्यति पनि थाहा छैन खड्काजी। तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
4: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410282483 र कृष्ण श्रेष्ठ 98640021।
6: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: पेक्षा कस्त खाल्लं दूध पाणी मिसायको राहायच आणि त खाते न
1: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोली सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोडी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0949412020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844।
3: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
7: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
8: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
7: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको।
4: सस्तोमा होइन, राम्रो सिकाउँछौ।
7: प्रोपाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 98 44 30 48 79, 98 44 30 48 79 र 98 64 11 00 11, 98 64 11 00 11।
9: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गेटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश,
2: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
2: जोर्ने दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय शरीरको दुलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्ध प्रदत्त औषधि वितरण सेवा उपलब्ध छ।
2: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय शनिको दुलखा। फोन नम्बर

0: आवाजविहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: Come on, people.

0: श्री निश्चल मंदिर में दर्शन करना आने भक्त सन में हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम रणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप ताल धूप वा बाटे को धूप मात्र प्रयोग अनुरोध कर
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध कर
0: रोज अवतार को समय में सेतो तोड़ा बलि पुसा भय में रातो सेतो तोल सदा होना अन्य समय में सदावना निषेध कर
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रोजी पुसा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा प्रेमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि प्रेमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिनु हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: त्या कसं खाल्लं दूध? पाणी मिसाय करायचं आणि तर खाडे न
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
1: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्राको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भूमितलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21, 97-61-13-21।
0: काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन? त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सिधैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कसै बरिलैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा दिन्छौँ सित्तैमा।
7: यहाँ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टीवी, मोबाइल, साउंड सिस्टम सुपथ मूल्य में पाने का साथ ही सभी प्रकार का टीवी, मोबाइल और अन्य इलेक्ट्रोनिक सामान मरम्मत करिन्छ। इसका साथ ही विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रम का लागि साउंड सिस्टम भाड़ा में पनि पाइन्छ। टीवी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मरम्मत करने ट्रेनिंग को पनि सुविधा छ। यसमा विशेष गरी 5 जना को समूह बनाएर आईमा 1 जनालाई छूट को पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारी का लागि सम्पर्क नम्बर 9844391042 र 9844061414।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छैनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
3: भीमेश्वर ड्राइभिङ सेन्टर सरीपुर बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: प्रोफाइटर रूपक मास्के। विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु विवाहका लागि भोट भट्टेर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला चामल छिने।
6: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
7: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
8: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
9: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383, 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
10: 3204 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: धेमेश्वर मा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दशमाथिले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ എടിയോ നിക്കോ അത്താർമാർ സൗത്ത് সদর মোকাম চরিকোট বাটো চরি ঘ্যাং জানে বাটো মা রয়কো আমরাই চৌধুরী ইলেকট্রনিক্স মা লই যাও না তেহা তো তিমরো বিগ্রে কো টিভি মাত্র হই না কি মোবাইল ঘড়ি সবাই পনি আসনে সত্যি গনি এ ওরে তিসু ভাই ম পনি তিতি তিরে লাগি আলছনি হই না তে
1: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा ए हाफ फेज डी फेज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
2: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।

0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
0: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
1: जोर्ने दुखाई नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
1: त्यसै गरी जलोका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ
1: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा फोन नम्बर 0449421306
0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
2: चरीकोट चरी ग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
1: 150 जना मानिस आँट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
1: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
1: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
2: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0974812 र 0974812
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
4: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
0: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
0: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
4: आफ्नै कम्पाउण्ड भएको
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
5: सस्तोमा होइन राम्रो सिकाउँछौ
0: रूफ फाइटर रूफ अफ मास्के विस्तृत जानकारी का लगी भीमेश्वर ड्राइविंग सेंटर फरीकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इंस्टीट्यूट नजदीक संपर्क नंबर 9844304879 9844304879 र 9864110011 9864110011

0: दुलीखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड सुनि सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खेका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आने हुने भक्तजन में हार्दिक अनुरोध है।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहस्र अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767 39 57 22। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97 61 13 21 44, 97 61 13 21 45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट।

సింధు సుపర సంగం అరణరంజి అయ్యవ సింధు సింధు

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
7: होइन है बुढा, डिडिसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
8: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
7: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
8: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
6: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
9: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
10: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
9: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।

0: 好了，用力把你拿去给俺扛哦！我站了路，我站住了路，没完个垃圾我站着真都不行完了，果然牛的啷个干？俺我行，我那好，我那啥我那都干，我咋真牛牛了？咋我听你？
1: 耶！他为了给日本的台阶的开机，他为了把你个上班的上门的这北京市 rental and catering service 这个什么白眼的钱？
0: 我抓一个万一好，万一行啊，我应该好打。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन साइज कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिको
2: स्टेन्ड साइल कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

एक नंबर को पाताई दुई नंबर बसिका तीन नंबर मागासेर भन्छौ भने केलाई तिम्रो हाम्रो बेलाई तीन नंबर मागासेर

0: लाठी अरु खै बिउ लाठी अरु किन एकोरो भको हेर त बिउ पनि छैन यहाँ धान रोप्नलाई
1: त्यही त नि बिउ सक्छ सक्छ के हेरेर
2: बसेर

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीपुर बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

सय फुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरिकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरिकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-13-21-44 97-13-21-45। काठमाडौँबाट चरिकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरिकोट।

0: 出力，抽抽抽抽，抽！哎呀哎呀，挨着马来着，抽抽抽抽。
1: 来报销阿子，六百二来，两米么那个不同报销。
0: 混账哦，混账，我再上天雷报销。
1: 哎，那我算了。अर्केको छोरी पनि कति तरुनी भइसकेछ है
0: होला मैले नदेखा त धेरै पो भएछ यार
1: आज हिलो मज्जाले छाप्नु पर्छ साइन ल
0: ल ल ल
1: ल सुरु गरौँ त सुरु गरौँ ल अब सुरु गरौँ
2: ल हाई रोपा हो आज केटाहरूले बेसरी हिलो छाप्ने भनिन्छ नि हामीले पनि छाप्नु पर्छ है यिनीहरूलाई हामीले हार्नु हुँदैन नि आज
3: हुन्छ हुन्छ हामी पनि छाप्नु पर्छ है
2: यिनीहरूलाई पनि बेसरी हिलो छापेर पठाउनु पर्छ
3: तल अर्को ठुले पनि आ रहेछ हिलो खेल्ने है
2: हुन्छ हुन्छ हामी पनि के कम छौँ र यिनीहरू केटाहरू भन्दा त
3: त्यही भन्यो

ल्याउँछु म बाजा बन्न तिम्रै राजा न डुलाउन तिमले मन

0: छन् सिन्दुरको धरको जन्ती लर्को लर्को छाता उडी आउने छ।
1: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32 4 काभ्रे बगर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश,
5: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
1: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
5: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
5: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
5: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका 6 महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
5: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949 421 306।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटाङ सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा क्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट बिहान 5-4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: बहिनी पाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहाल न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: दिनको 2 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको मृत्यु भएको छ। वीर अस्पतालमा भल्टिलेटरमा उपचाररत नेपालीको आज निधन भएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताएका छन्। उनलाई राति नै भारत उपचारका लागि लाने तयारी गरे पनि स्वास्थ्य झन जटिल बनेपछि चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाव दिएका थिए। वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए। नेपालीको अनुहार, टाउको, घाँटी, छाती जलेकाले चिकित्सकहरूले यसअघि नै अवस्था जटिल भएको बताएका थिए। चिकित्सकका अनुसार उनको शरीरको भित्री अंगहरूमा पनि असर पुगेको थियो। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले 3 जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपूछ गरिरहेको जानकारी दिए। 2 जना महिला र 1 जना पुरूष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राइट सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्। आङदेम्बेले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनाले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश प्रकट गरे। आङदेम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरेका छन्। साथै उनले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न पनि माग गरेका छन्। नेता आङदेम्बेले राइट सेयरिङ चालकमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराएका छन्। सरकारको पछिल्लो कदमलाई लिएर सत्तारूढ़ दल रासोपाकै सांसदले असन्तुष्टि जनाएका छन्। रासोपाकी सांसद रंजित दर्शनाले सुकुम्बासी व्यवस्थापनको नाममा आफ्नै पार्टीको सरकारले गरेको काम अनुचित भएको बताएकी हुन्। उनले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेकी छिन्। साथै उनले गरी खाने हिँडेका युवाहरू आत्मदाहको स्थितिमा पुग्नुको कारण राज्यले खोज्नुपर्ने बताएकी छिन्। सांसद रंजु दर्शनाले मनोपरामर्शले मात्र समाधान नदिने भन्दै श्रमजीवीहरूको रोदन राज्यले सुन्न सक्नुपर्ने बताइन्। सरकारले एकपटक 10 वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार 25 गतेको निर्णय अनुसार सार्वजनिक खरिद ऐन 2063 को दफा 63 को उपदफा 1 बमोजिम ती कम्पनीलाई कालो सूचीमा राखिएको हो। कालो सूचीमा परेका कम्पनीहरू मध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रणालीलाई 3 वर्षका लागि प्रतिबन्ध लगाएको छ। यस्तै रवि सिंहको कम्पनी र सुमित रौनियारको पूर्पू कन्ट्रक्सन प्रणालीको संयुक्त उपक्रम पप्पू महादेव जेबीलाई पनि 3 वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। यी कम्पनीहरूले कालो सूचीमा परेको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद वा निर्माण सम्बन्धी प्रक्रियामा असहभागी हुन पाउने छैनन्। बाढ़ी पूर्वानुमान महाशाखाले दोलखा सहित 11 जिल्लामा बाढ़ीको खतरा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायत 11 जिल्लामा आज बाढ़ीको जोखिम रहेको जनाएको छ। बाढ़ी महाशाखाले आज जारी गरेको सूचनामा इलाम, झापा, सुलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलडुंगा, खोटाङ, शंखुवा, सभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना देखिएको छ। काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोटो हुँदा पैदल यात्री एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा माकलबारी बस्ने 46 वर्षीय विष्णु थापा रहेका छन्। गुडी रहेको गाड़ीमा सिलिण्डर विस्फोटो हुँदा सिलिण्डरको टुक्राले लागेर पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताएका छन्। सिलिण्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। घटना बारे अनुसन्धान भइरहेको प्रहरले जनाएको छ। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
5: आफ्नै कम्पाउण्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: मानिस अट्न सक्ने सुविधा सम्पन्न सभाहल।
1: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
0: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
0: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभाहल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघान दोलखा 0974812 र 0974812144।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश।
0: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार।
3: के तपाईँलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
0: जोर्नी दुखाई, नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ?
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
0: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सकद्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
0: त्यसै गरी जलोका, अग्निकर्म, शिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ।
0: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा। फोन नम्बर 0949421306।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150

0: 好了，各位，放心拿去，这安好。我站了路，我站了了路。没完的垃圾，我站的真都过谁玩的？过来，你有那个垃圾？俺我先管你，好，我那啥我那都干，我再干了你，我再干我你。
1: 耶，他为了弟弟把你抬进了看看你，他为了把你个香喷的香喷的，他背的是 rental and catering service， 这个他妈白眼睛。
0: 哎，我抓一个，我一好，我先玩，我那啥子？
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98412482383 र कृष्ण श्रेष्ठ 98640021
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोसी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभए सम्म बन्द हुने जानकारी गराउँदछौं।
1: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलोखा।
2: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास कला जनपक्षीय आवाज हम रेडियो 103.4 मेगाहर्ट्ज।

तीन बजे को हाम्रो समाचारमा सृजनाको नमस्कार। गणेश नेपाली मृत्यु प्रकरण पछि संसदमा सरकारको आलोचना र बहस शुरू भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसदहरूले घटनालाई लिएर सरकारप्रति आक्रोश पोखेका हुन्। प्रतिपक्षी दलका सांसदहरूले घटनाको छानबिन गर्न समेत माग गरेका छन्। घटनाको विषयलाई लिएर संसदमै सरकार विरूद्ध नाराबाजी समेत भएको छ। आजको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिएका छन्। उनले गृहमन्त्री र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकार विरूद्ध संसदमा नाराबाजी गरेका थिए। नेपाली मृत्युको प्रकरणलाई लिएर सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको मौनतामाथि पनि प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी सचेतक बासना थापा र नेकपाका सांसद वर्षमान पुन लगायतले गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री शाहले मौनता साधेको टिप्पणी गरेका छन्। यसै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साहिरे गृहमन्त्री सुदन गुरूङले स्टन्ट मात्रै देखाएको भन्दै आपत्ति जनाए। मोगुका सांसदहरूले भने घटनाको विरोधमा आन्दोलनमा आउन संसदबाटै आह्वान गरेका छन्। राष्ट्रिय सभा सदस्य विष्णु बहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नु परेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन्। उनले बालेन सरकारको क्रूरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको जिकिर गरेका छन्। उनले ट्राफिक प्रहरी, नगर प्रहरी र उनलाई घिसारेर लैजाने प्रहरीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न माग गरेका छन्। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको मृत्यु भएको छ। वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत नेपालीको आज निधन भएको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए। उनलाई राति नै भारत उपचारका लागि लाने तयारी गरिए पनि स्वास्थ्य झन जटिल बनेपछि चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाव दिएका थिए। वीर अस्पतालका चिकित्सकले नेपालीको पहिलो शल्यक्रिया भए पनि अवस्थामा सुधार नआएको बताएका थिए। नेपालीको अनुहार, टाउको, घाँटी, छाती जलेकाले चिकित्सकहरूले यसअघि नै अवस्था जटिल भएको बताएका थिए। चिकित्सकका अनुसार उनको शरीरको भित्री अंगहरूमा पनि असर पुगेको थियो। यसैबीच गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीनजना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले तीनजना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपूछ गरिरहेको जानकारी दिए। दुईजना महिला र एकजना पुरूष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। प्रमुख विपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले राइड शेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्। आङदेम्बेले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनाले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश प्रकट गरे। आङदेम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरेका छन्। साथै उनले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही गर्न पनि माग गरेका छन्। नेता आङदेम्बेले राइड शेयरिङ चालकमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छनृ।

0: सरकारको पछिल्लो कदमलाई लिएर सत्तारूढ़ दल रासोपाकै सांसदले असन्तुष्टि जनाएका छन्। रासोपाकी सांसद रंजू दर्शनाले सुकुम्बासी व्यवस्थापनको नाममा आफ्नै पार्टीको सरकारले गरेको काम अनुचित भएको बताएकी हुन्। उनले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेकी छन्। साथै उनले गरीखाना हिँडेका युवाहरू आत्मदाहको स्थितिमा पुग्नुको कारण राज्यले खोज्नुपर्ने बताएकी छन्। सांसद रंजू दर्शनाले मनोपरामर्शले मात्रै समाधान नदिने भन्दै श्रमजीवीहरूको रोदन राज्यले सुन्न सक्नुपर्ने बताएकी हुन्। लगातार उद्योगी व्यवसायीसँग प्रत्यक्ष भेट गरिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज ऊर्जा उद्यमीहरूसँग पनि छलफल गरेका छन्। प्रधानमन्त्री बालेन्द्रले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अध्यक्ष मोहन डाँगीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा सहितको प्रतिनिधिमण्डलसँग विविध विषयमा छलफल गरेका हुन्। भेटका क्रममा इपानले प्रधानमन्त्री शाह समक्ष 47 बुँदे माग प्रस्तुत गरेको छ, जसमा विद्युत खरिद सम्झौता पीपीए र त्यसको सुधारलाई मुख्य जोड़ दिएको भेटमा सहभागी उद्यमीहरूले जानकारी दिए। भेटका क्रममा नेपाल विद्युत प्राधिकरणमा पीपीएका लागि आवेदन दिएर रोकिएका 16,000 मेगावाट क्षमता बराबरका आयोजनाको पीपीए तत्काल खुलाउन प्रधानमन्त्री शाहलाई आग्रह गरेको उद्यमीहरूको भनाई छ। सरकारले एकैपटक 10 निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार 25 गते गरेको निर्णय अनुसार सार्वजनिक खरिद ऐन 2063 दफा 63 उपदफा 1 बमोजिम ती कम्पनीलाई कालो सूचीमा राखिएको हो। कालो सूचीमा परेका कम्पनीहरूमध्ये नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रवि सिंहको कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रणालीलाई 3 वर्षका लागि प्रतिबन्ध लगाइएको छ। यसै रवि सिंहको कम्पनी र सुमित रौनियारको पप्पू कन्स्ट्रक्सन प्रणालीको संयुक्त उपक्रम पप्पू महादेव जेबीलाई पनि 3 वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। यी कम्पनीहरूले कालो सूचीमा परेको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद वा निर्माण सम्बन्धी प्रक्रियामा सहभागी हुन पाउने छैनन्। बाढ़ी पूर्वानुमान महाशाखाले दोलखा सहित 11 जिल्लामा बाढ़ीको खतरा रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायत 11 जिल्लामा आज बाढ़ीको जोखिम रहेको देखाए जनाएको हो। बाढ़ी महाशाखाले आज जारी गरेको सूचनामा इलाम, झापा, सलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना देखिएको छ। काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्री एक पुरूषको मृत्यु भएको छ। मृत्यु हुनेमा माकलबारी बस्ने 46 वर्षीय विष्णु थापा रहेका छन्। गुडिरहेको गाड़ीमा सिलिण्डर विस्फोट हुँदा सिलिण्डरको टुक्राले लागेर पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए। सिलिण्डरको टुक्राले लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: होइन भाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल। होइन
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाडे मनोकामना नै किन बरु भन् न यहाँ के सुविधा छ म पनि सुनिहालौ न
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
2: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
3: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
4: पाण्डोहरू गइहालौ न सकिगो नि
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
5: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111999

0: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड। के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?

0: तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। यूरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगु 4 सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767394722।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: धेनेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
0: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर, भीमसेन, भीम नारायण, भीम भैरव, भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलि पूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: बाख्रा कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै अतारमा छौ त।
6: कठै बारी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल, घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
6: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आउन।
7: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
2: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
1: संकलन केन्द्रहरू बोच, सासिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट दोलखा। सम्पर्क 0949420।

0: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ दुई बाँसबोटे मेलुङ दुई सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ दुई तीन अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
1: भोबन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपुर दोलखा।
2: तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
3: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
2: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
4: पाण्डहरू गइहालौ न, सकिगो नि।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू।

0: সিংগতি হেলথ কেয়ার এন্ড ডায়াগনোস্টিক সেন্টার প্রালি বিগুচার সিংগতি লামাবগর জানি বাটোকো দায়াপট্টি সম্পর্ক নম্বর 9767 39 22।
1: तपाईले के पनि थाहा छैन खड्काजी, तपाईले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकटमा पाइहालिन्छ।
2: हजुर, हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
3: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383, 98410282483 र कृष्ण श्रेष्ठ 98640020141।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दशमनाथीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
2: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर, शान्त हलको आवश्यकता परेको छ?
1: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
2: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
2: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 MHz चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844।
4: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

नमस्कार, बेलुकी पाँच बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले नेपालीको आत्मदाह प्रकरणमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्। मन्त्री गुरूङले आज प्रतिनिधि सभाको बैठकमा डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। यसअघि प्रतिनिधि सभाको बैठकमा गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाको विषयमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गरिएको थियो। मगुका 25 वर्षीय युवक गणेश नेपालीको विषयमा गृहमन्त्री सुदन गुरूङले प्रतिनिधि सभा बैठकमा प्रष्टीकरण दिएका छन्। प्रतिनिधि सभा बैठकमा सांसदहरूले नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि उनले समय लिएर जवाफ दिएका हुन्। उनले कसैको पीड़ालाई राजनीतिकरण नगर्न आग्रह गर्दै सरकारले आफ्नो दायित्व जसरी पनि पूरा गर्ने बताएका छन्। उनले अहिले काठमाडौँ महानगरपालिकामा

मा सरकारको आलोचना र बहस शुरू भएको छ। विपक्षी सांसदहरूले संसदबाट सरकारको आलोचना गरेका छन् भनी जनताले सड़कमा प्रदर्शन गरेका छन्। दक्षिण पूर्वी एशियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्वी एशियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन्। हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरिएको उनले जानकारी दिए। कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढ़ी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र 602 जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कम्बोडियाबाट नेपाल फर्कन अनुच्छेक रहेका नेपालीका आफन्तहरूलाई अनिवार्य रूपमा नेपाल फर्कनका लागि पहल गरिदिन आह्वान समेत गरिएको छ। नेकै रुसा कस्तीका बीच पार्टी नेतृत्वको ह्विप लगाएर बजेट पास गराएका बागमती प्रदेशमा मुख्यमन्त्री इन्द्र बानियालाई फेरि अर्को संकट आएको छ। सत्तारूढ़ दल नेकपा एमालेले अबको बाँकी समय सरकारको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेपछि मुख्यमन्त्री बानियालको संकटमा परेका हुन्। बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तन र मन्त्रीमण्डल पुनर्गठनको चर्चाले राजनीतिक वृत्त तापेको छ। सत्ता साझेदार प्रमुख दुई दल नेपाली कंग्रेस र नेकपा एमाले बीच त्यसबारे देखिएको मतान्तरले न्यून बढ़ाएको छ। साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 छार्नुपर्ने प्रशासनिक र राजनैतिक बाध्यताले सरकार फेरबदलको दबाव सिर्जना पाएको हो। सत्ता साझेदार एमाले सरकार गठनका बेला भएको भद्र सहमति र कार्यदल स्तरको समझदारी अनुसार साउनको पहिलो सातादेखि नेतृत्व आफ्नो हातमा आउनुपर्ने दावी गरिरहेको छ। तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामासँग 20-20 महिना नेतृत्व सम्हाल्ने लिखित सहमति गरेर कंग्रेसलाई पहिला नेतृत्व प्रदान गरेको एमालेको दावी छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वैशाखबाट एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए। तर सरकारको नेतृत्व गर्दै आएको नेपाली कंग्रेस पनि तत्काल मुख्यमन्त्री परिवर्तन गर्ने पक्षमा देखिएको छैन। मुख्यमन्त्री इन्द्र बहादुर बानिया कुन प्रदेशको नेतृत्व कसले पाउने भन्ने विषयमा सत्तारूढ दलका शीर्ष नेताहरूले टुंगो लगाउने बताउँछन्। प्रदेश स्तरका नेताहरूले आफ्नो दलको अडान र तयारी तीव्र पारे पनि अन्तिम निर्णय पनि केन्द्रका शीर्ष नेताहरूको सहमतिमा निर्भर रहनेछ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 बजेट 68.58% कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सरकारले विनियोजित कुल 67,47,83,27,000 रूपियाँ मध्ये असार 25 गतेसम्मको अवधिमा कुल 46,27,77,19,928 रूपियाँ खर्च गरेको हो। तथ्याङ्क अनुसार चालू खर्चभन्दा पूँजीगत खर्चको प्रतिशत केही बढ़ी देखिएको छ। चालू खर्चतर्फ विनियोजित 25,81,35,90,000 रूपियाँ मध्ये 17,63,74,32,000 अर्थात 68.33% खर्च भएको छ भने विकास निर्माणका लागि छुट्याइएको पूँजीगत खर्चतर्फ 41,66,47,36,000 मध्ये 28,62,87,000 अर्थात 68.77% खर्च भएको छ। प्रदेशकै सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले तुलनात्मक रूपमा बढ़ी खर्च गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले असार 25 गतेसम्म 14,23,20,35,000 रूपियाँ खर्च गरेको हो। सो मन्त्रालयको कुल बजेटको 63.39% हो। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
1: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
3: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
1: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।

0: बी तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश
1: स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार
0: के तपाईँलाई पेट दुख्ने ग्यास वा कब्जियतको समस्या छ
1: जोर्नी दुखाई नसाको कमजोरी वा कम्मर दुखेर हैरान हुनुहुन्छ
0: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ
1: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ
0: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन विरेचन बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ
1: त्यसै गरी जलोका अग्निकर्म शिरोधारा अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या ऋतुचर्या योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ
0: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्ध पर्दक औषधि वितरण सेवा उपलब्ध छ
1: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखा फोन नम्बर 0494213106
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी, पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने, चरन तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सिद्धिनेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्तजन हरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि, नाग नगिनी, देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा।

0: बैले भ्यू पता है
1: यता हो यता
2: पुरा
0: लै लै लै गुरु गुरु गुरु त रोपारहरूको कामै छैन अरे बिउ पुरा फाले छ भगारी बनाए छ के हो पार कि यस्तो
1: छिल्लेका लाखेहरू रहेछन् हो यो पक्षीहरू त
0: हामी
1: चाहिँ कम्बो हो र हामी पनि खाइदिन्छौँ
2: यिनीहरूको त रोपाई भन्दा नि हाँसै मिठो छ
0: बरु त्यस्तै हिलै खेल्ने भने बरु दोहोरीबाट गीत गाएर खेलौँ न त
2: खेल्ने हो त
0: हार्यो
2: हार्ला
0: हो
2: कि फेरि
0: म त लान्न हो यस्तो बुढी मान्छेहरू त
1: घर जाने बस्ने भए त ठिक छ
2: जित्यो भने घर जाने राजी छ नत्र तानेर लाने
0: हो म त हार्दिने हो बरु सिनालाई हराउनलाई सुत्ती हराएर लानु म त
1: को जान्छ र त्यसो भन्ने

पत्ता को चिन्हे भय हिंदी।

से थकना नहीं मीठे कलम।

मन परे कि कान्छु हातमा समय लानु छु छोड्दिन म जङ्गल धुर्ती नलाउ बाउको खुट्टो स्वर।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरसिया होटलको भूतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: 7:30 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार यो समाचार बुलेटिन हाम्रो रेडियो 104 मेगाहर्ज एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा हामीलाई सुन्न सक्नुहुनेछ। गणेश नेपालीको मृत्यु भएको घटनालाई लिएर सड़कदेखि संसदसम्म विरोध। छानबिनका लागि डीआईजीको नेतृत्वमा 5 सदस्यीय समेत एक गठन। गृहमन्त्रीको अभिव्यक्ति विवादमा सर्लाहीमा पनि एक युवकद्वारा आत्मदाहको प्रयास। बागमती सरकार परिवर्तनको चर्चा। चालू वर्ष 25% बजेट खर्च, 25 दिनमै 29% रकम भुक्तानी। र इण्डियासँग नेपालले कीर्तिपुर मैदानमा 3 खेलको टी20 श्रृंखला खेल्ने।
1: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
0: काठमाडौँको त्रिपुरेश्वरमा बिहिबार आफैलाई आगो लगाएर आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएपछि सड़कदेखि सदनसम्म विरोध भएको छ। मुगुको स्वरूप गाउँपालिकाका 25 वर्षीय गणेश नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएपछि सड़कदेखि सदनसम्म विरोध भएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसदले घटनालाई लिएर सरकारप्रति आक्रोश पोखेका छन्। प्रतिपक्षी दलका सांसदहरूले घटनाको छानबिन गर्नुका साथै संसदमै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। आजको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको मृत्युलाई राज्यले गरेको हत्याको संज्ञा दिँदै सरकार विरूद्ध संसदमा नाराबाजी गरेका थिए। नेपाली मृत्युको घटनालाई लिएर सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको मौनतामाथि पनि प्रश्न गरेका छन्। यसै सांसदहरूले गृहमन्त्री सुदन गुरूङले स्टन्ट मात्रै देखाएको भन्दै आपत्ति जनाए। मुगुका सांसदहरूले भने घटनाको विरोधमा आन्दोलनमा आउन संसदबाटै आह्वान गरेका थिए। घटनाको विषयलाई लिएर सड़कमा पनि प्रदर्शन भएको छ। संयुक्त विद्यार्थी संगठन तथा विभिन्न संघ संस्थाले काठमाडौँको माइतीकर लगायतका स्थानमा प्रदर्शन गरेका हुन्। यसैबीच गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले नेपालीको आत्मदाह प्रकरणमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्। मन्त्री गुरूङले आज प्रतिनिधि सभाको बैठकमा डीआईजी गोविन्द थपलियाको समेत जगतमा 5 सदस्यीय छानबिन समिति गठन भएको जानकारी दिए। मुगुका कनिष्ठ नेपालीले काठमाडौँमा आत्मदाह गरेको दोस्रो दिन सर्लाहीमा पनि उस्तै किसिमको घटना भएको छ। राजधानी काठमाडौँमा बिहिबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा अर्का युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन्। गोडैता नगरपालिका 10 का 35 वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका हुन्। मण्डलले आफूमाथि पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको मध्य प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिए। उनको अवस्था नाजुक रहेको र हेलिकप्टरबाट उद्धारको तयारी भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद खिमिरेले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार त्यो व्यक्तिको अधिकांश शरीर चलिसकेको छ। त्यो युवकले किन आफ्नै शरीरमा आगो लगाए भन्ने बारेमा भने खुलेको छैन। यसअघि बिहिबार मात्रै काठमाडौँमा गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा आज मृत्यु भएको थियो। बागमती प्रदेश सरकारले अधिकांश बजेट असार महिनामा आएर खर्च गरेको छ। चालू आर्थिक वर्षको एघार महिनासम्म 39.28% खर्च गरेको प्रदेश सरकारले पछिल्लो 25 दिनमा खर्च बढ़ाएर 68.74% पुर्याएको हो। 10 महिनासम्म 28% मात्रै विकास बजेट खर्च गरेको बागमती प्रदेश सरकारले 25 दिनमै 29% विकास बजेट खर्च गरेको छ। बागमती प्रदेश सरकारले चालू वर्षको वैशाख मसान्तसम्म अर्थात साउनदेखि वैशाखसम्मको 10 महिनाको अवधिमा जम्मा 28.59% मात्रै विकास बजेट खर्च गरेको थियो। तर असार 25 सम्मको अवधिमा आइपुग्दा प्रदेश सरकारको विकास बजेट खर्च 68.74% पुगेको छ। जेठ महिना लागेपछि विकास बजेट खर्चको रफ्तार बढ़ाएको प्रदेश सरकारले असार महिनाको 25 दिनमा मात्रै 29.47% बजेट खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार विकास बजेट मात्रै नभएर प्रदेशको समग्र बजेट खर्च जेठ लागेपछि बढ़ेको देखिएको छ। प्रदेश सरकारले गत जेठ महिनामा मात्र कुल बजेटको 10% रकम खर्च गरेको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालयको विवरण अनुसार प्रदेश सरकारले विनियोजित कुल 67.43 करोड़ 87,27,000 रूपियाँ मध्ये असार 25 गतेसम्मको अवधिमा कुल 46.27,77,19,928 रूपियाँ खर्च गरेको हो। तथ्याङ्क अनुसार चालू खर्च भन्दा पूँजीगत खर्चको प्रतिशत केही बढ़ी देखिएको छ। चालू खर्चतर्फ विनियोजित 25.81,35,90,000 रूपियाँ मध्ये 17.63 करोड़ 74,32,000 अर्थात 68.33% खर्च भएको छ। विकास निर्माणका लागि छुट्याइएको पूँजीगत खर्चतर्फ भने 41.66,47,36,000 रूपियाँ मध्ये 28.64,02,87,000 रूपियाँ अर्थात 68.74% खर्च भएको छ। प्रदेशकै सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले तुलनात्मक रूपमा बढ़ी खर्च गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले असार 25 गतेसम्म 14.23,35,000 रूपियाँ खर्च गरेको हो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दुलोखाको चेतनामूलक सन्देश, स्वास्थ्य जीवनको आधार आयुर्वेद उपचार। तपाईलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ,
2: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ,
1: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ,
2: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीकोट दोलखामा हुनेछ।
1: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
2: त्यसै गरी जलौका, अग्निकर्म, स्थिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवन शैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
1: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
2: आज सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय छरीकोट दोलखा फोन नम्बर 0494-421-306।
3: सभा सम्मेलन गर्दै हुनुहुन्छ
4: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
3: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
4: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
3: हाम्रा सुविधाहरू
5: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
3: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
5: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
3: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
5: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
3: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
4: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
3: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 0974-1802 र 0974-1844
0: तपाई यतिखेर हाम्रो रेडियो र सिडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ अब बाँकी समाचार मगुका 25 वर्ष युवक गणेश नेपालको बेसीमा गृहमन्त्री सुदन गुरूङले प्रतिनिधि सभा बैठकमा जवाब दिने क्रममा दिएको अभिव्यक्ति विवादमा परेको छ गृहमन्त्री गुरूङले जवाब दिने क्रममा सांसदहरूलाई नै हप्काउन खोजेको भन्दै विरोध भएको हो सांसदहरूले आफूहरूको अपमान भएको भन्दै नियमापत्ति जनाउँदै गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन समेत माग गरेका छन् गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति जनाएका थिए उनले गृहमन्त्री सुदन गुरूङले संसदको रोस्ट्रमबाट सम्बोधन गर्ने क्रममा उच्चारण गरेको घाँटी सुक्ने गरी भन्ने शब्दलाई रेकर्डबाट हटाउन माग गरेका छन् आज प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा गृहमन्त्री गुरूङले संसदमा घाँटी सुक्ने गरी कराएर मात्रै नहुने बताएका थिए अन्य प्रतिपक्षी सांसदहरूले पनि गृहमन्त्रीको सो शब्दलाई लिएर सांसदहरूमाथि अपमान गरिएको टिप्पणी गरेका छन् प्रतिनिधि सभा बैठकमा सांसदहरूले गणेश नेपालीको मृत्युबारे व्यापक प्रश्न उठाएपछि गृहमन्त्री गुरूङले समय मिलाएर जवाब दिएका थिए उनले कसैको पीड़ालाई राजनीतिकरण नगर्न आग्रह गर्दै सरकारले आफ्नो दायित्व जसरी पनि पूरा गर्ने बताए उनले काठमाडौँ महानगरपालिकामा अहिले आफ्नो पार्टीको सरकार नभएको भन्दै स्थानीय तहले गरेको कार्यका कारण व्यवहारको घटना घट्न पुगेको बताएका छन् रोस्ट्रममा निकै बेर भावुक बनेका गृहमन्त्री गुरूङले पुराना दलहरूले नै बनाएको कानून आफ्नो सरकारले कार्यान्वयन गरिरहेको बताएका थिए दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्वी एसियाका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको जानकारी दिएका हुन् हालसम्म कम्बोडियाबाट 709 म्यानमारबाट 113 लाओसबाट 8 र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरिएको उनले बताए कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढ़ी बसेका नेपालीहरूको भिसा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र 602 जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ कम्बोडियाबाट नेपाल फर्कन अनिच्छुक रहेका नेपालीका आफन्तहरूलाई अनिवार्य रूपमा नेपाल फर्कनका लागि पहल गरिदिन आह्वान गरिएको छ नेकी रुसा कस्तीका बीच पार्टी नेतृत्वको खोइप लगाएर बजेट पास गराएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियालाई फेरि अर्को संकट आएको छ सत्तारूढ़ दल नेकपा एमालेले अबको बाँकी समय सरकारको नेतृत्व आफूले पाउनुपर्ने दावी गरेपछि मुख्यमन्त्री बानियारको संकटमा परेका हुन्। बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तन र मन्त्रीमण्डल पुनर्गठनको चर्चाले राजनैतिक वृत्त तातेको छ। सत्ता साझेदार प्रमुख दुई दल नेपाली कंग्रेस र नेकपा एमालेबीच त्यसबारे देखिएको मतान्तरले अन्यल बढ़ाएको हो। साउन एक गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 छार्नुपर्ने प्रशासनिक र राजनैतिक बाध्यताले सरकार फेरबदलको दबाव सिर्जना भएको छ। सत्ता साझेदार एमाले सरकार गठनका बेला भएको भद्र सहमति र कार्यदल स्तरको समझदारी अनुसार साउनको पहिलो सातादेखि नेतृत्व आफ्नो हातमा आउनुपर्ने दावी गरिरहेको छ। तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामासँग 20-20 महिना नेतृत्व सम्हाल्ने लिखित सहमति गरेर कांग्रेसलाई पहिला नेतृत्व प्रदान गरेको एमालेको दावी छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वैशाखबाट एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका थिए, तर सरकारको नेतृत्व गर्दै आएको नेपाली कंग्रेस भने तत्काल मुख्यमन्त्री परिवर्तन गर्ने पक्षमा देखिएको छैन। मुख्यमन्त्री इन्द्रबहादुर बानिया कुन प्रदेशको नेतृत्व कसले पाउने भन्ने विषयमा सत्तारूढ़ दलका शीर्ष नेताहरूले टुंगो लगाउने बताउँछन्। प्रदेश स्तरका नेताहरूले आफ्नो दलको अडान र तयारी तीव्र पारे पनि अन्तिम निर्णय भने केन्द्रका शीर्ष नेताहरूको सहमतिमा निर्भर रहनेछ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। बाल्यकालमा धेरै जंक फूड खाँदा दिमागमा दीर्घकालीन असर पर्न सक्छ। वैज्ञानिकहरूका अनुसार यसले भविष्यमा मोटोपनको जोखिम समेत बढ़ाउन सक्ने पाइएको छ। प्रस्तुत छ एक रिपोर्ट।
6: एक अध्ययनले फ्याट र चिनीको मात्रा बढ़ी भएको आहारले दिमागका तीन भागहरूलाई प्रभावित गर्ने पत्ता लगाएको छ, जसले भोक र खाने बानीलाई नियन्त्रण गर्छन्। यी परिवर्तनहरू समयसँगै लामो समयसम्म कायम रहन सक्छन्। आजका बालबालिकाहरू सजिलै उपलब्ध प्रसिद्ध खाद्य पदार्थले घेरिएका छन्। जन्मदिनका कार्यक्रम, विद्यालय तथा खेलकुद गतिविधिहरूमा यस्ता खाद्य पदार्थ सामान्य बन्दै गएका छन्, जसले बाल्यकालदेखि नै खाने बानीलाई प्रभावित गरिरहेको छ। बाल्यकालमा धेरै जंक फूड खाँदा दिमागमा दीर्घकालीन असर पर्न सक्ने अध्ययनले देखाएको छ। अध्ययनका अनुसार बाल्यकालमा पोषक तत्व कम तर क्यालोरी बढ़ी भएका खाद्य पदार्थ सेवन गर्दा खानपान प्रतिको दृष्टिकोण र व्यवहारमा दीर्घकालीन परिवर्तन आउन सक्छ। अनुसन्धानका बाल्यकालमा उच्च फ्याट र उच्च चिनीयुक्त आहार दिइएका मुसाहरू यसका भएपछि पनि उनीहरूको खाने व्यवहारमा आएको परिवर्तन कायम रहेको पाइएको थियो। यी परिवर्तनहरूलाई दिमागको हाइपोथालेमस भागमा हुने गडबडीसँग जोड़िएको छ। यसले भोक र ऊर्जाको सन्तुलन नियन्त्रण गर्छ। वैज्ञानिकहरूका अनुसार यसले भविष्यमा मोटोपनको जोखिम समेत बढ़ाउन सक्ने बताएको छ। अनुसन्धानमा आन्द्राको माइक्रोबायोम सूक्ष्म जीवहरूको सन्तुलनमा परिवर्तन गरेर यस्तो असर कम गर्न सकिने सम्भावना देखिएको छ। वैज्ञानिकहरूले लाभदायक ब्याक्टेरियाको एउटा स्ट्रेन र प्रिबायोटिक फाइबरको परीक्षण गरेका थिए। यी तत्व प्याज, लसुन, केरा र एस्पारागस कुरिलो जस्ता खाद्य पदार्थमा पाइन्छन्। नतिजाले यो विधिले खाने व्यवहारमा सुधार ल्याउन सहयोग पुर्याउन सक्ने देखाएको छ। ब्याक्टेरियाले विशेष रूपमा लक्षित प्रवाह देखाएको थियो भने फाइबरले आन्द्राको माइक्रोबायोममा ठूलो परिवर्तन ल्याएको थियो। बाल्यकालमा हामी के खान्छौ भन्ने कुराले ठूलो प्रभाव पार्छ। यसको असर शरीरको तौलमा मात्र सीमित नभई लामो समयसम्म खाने व्यवहार र खाना प्रतिको दृष्टिकोणलाई समेत प्रभावित गर्न सक्ने अध्ययनले पुष्टि गरेको छ। लक्ष्मी थामी, हाम्रो रेडियो जरीकोट।
0: सर्वोच्च अदालतले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारीहरूको सम्पत्ति छानबिनको काम तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजालसले कसैलाई पनि सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संविधानमा विशेष कार्यवाही सम्बन्धी उल्लेख भएका व्यक्तिहरूको हकमा मात्रै सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश जारी भएको जानकारी दिए। नेपालको संविधानमा बहालवाला न्यायाधीश र नेपाली सेनाका अधिकारीहरूलाई अख्तियारी सम्पत्ति छानबिन गर्न नपाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ। अब मोबाइल वा वेब एप्लिकेशन एपबाटै खाता बन्द गर्न सकिने भएको हो नेपाल जारी भएको जानकारी दिए। नेपालको संविधानमा बहालवाला न्यायाधीश र नेपाली सेनाका अधिकारीहरूलाई अख्तियारी सम्पत्ति छानबिन गर्न नपाउने व्यवस्था छ।

0: वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता घटाउने कार्ययोजना नै बनाउन भनेको छ। साथै आगामी पुस्तमा त्यस्तो कार्ययोजना लागू गरिसक्न केन्द्रीय बैंकले निर्देशन दिएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी मध्यस्थतामा गरिएको युद्ध विराम प्रयासको बावजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा 6 जनाको मृत्यु भएको छ। इजरायली ड्रोनले मध्य गाजाको नुसिरा शिविरमा प्रहार गरेपछि 2 जनाको मृत्यु भएको र अन्य 4 जनाको सो क्षेत्रका विभिन्न भागमा भएको आक्रमणमा पनि मृत्यु भएको अल जजिराले जनाएको छ। तेहरानको स्ट्रेट अफ होर्मुजमा आवागमन स्वतन्त्रतालाई धम्की दिने क्षमतालाई अझ कम गर्न व्यावसायिक जहाज र नागरिक चालक दलहरूमा आक्रमण गरेपछि यूएस सेन्ट्रल कमाण्ड सेन्ट कमले इरानको विरूद्ध थप आक्रमण गर्न थालेको घोषणा गरेको छ। नेपालले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने भएको छ। त्रिवेणी क्रिकेट मैदानमा नेपाल र भारतको ए टीम बीच 3 खेलको टी20 सिरिज हुन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको हो। स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको बैठकपछि यस सिरिज तय भएको हो। सिरिज आगामी डिसेम्बर 9 देखि 13 तारीखसम्म हुनेछ। पहिलो खेल डिसेम्बर 9, दोस्रो खेल डिसेम्बर 11 र तेस्रो खेल डिसेम्बर 13 हुनेछ। नेपालले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
2: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: सिन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

0: के तपाईं लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईं पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: बेलुङ गाउँपालिकाको सड़क मार्ग बन्द हुने सम्बन्धी सूचना। यस गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्मका लागि तामाकोशी बुद्धचोक डाँडाखर्क सड़क स्तरोन्नति मेलुङ 2 बाँसबोटे मेलुङ 2 सड़क खण्ड अन्तर्गत पीपल डाँडादेखि लड्की खोलासम्मको सड़क मार्गहरू जेठ 28 गतेदेखि र पीपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2-3 अन्तर्गत पीपल डाँडादेखि ओडा कार्यालयसम्मको सड़क मार्ग जेठ 26 गतेदेखि अर्को सूचना जारी नभई सम्म बन्द हुने जानकारी गराउँदछौ।
3: भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेटपुर दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम सरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिएको नि
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्टमा।
2: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
0: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844394142 र 9844061814।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 朝大公爷把你拿去给俺看哦，我站苗路，我站到苗路，没完跟垃圾往站着等都过十万那过来牛的那个看，俺我先管的好，我那啥我那都干，我再见苗苗了，再问心里。
1: 耶，他为了弟弟把你抬进了坎坎子，他为了把你个香布那香布那的背地是人质连，赶紧闪避，这里可他妈白眼睛。
0: 哎，我抓你，我一手，我希望从你那逃走。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगुटी लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामीले गायक सत्यराज आचार्यको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-2144 97-61-13-2144। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा। तपाई यतिखेर हाम्रो रेडियो मार्फत गायक सत्यराज आचार्यको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू सुनिरहनु भएको छ।

0: एतिन्जेल सुन्दी हुनुहुन्थ्यो गायक सत्यराज आचार्यको सुरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ, लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
3: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्न पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याज जमाउन, सिँचाइ गर्न नपर्ने, अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्रमा।

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्रमा
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषिमा सेवा केन्द्र

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।

0: च्या कस्त खाल्लं दूध, पाणी मिसाय करायचं आणि तर खाडेल।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमल्ती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949421020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

हो हम रेडियो 103.4 मेगाहर्ट्ज़।

0: छैनै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवजी, के कुराकानी गर्नु लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 0 65 293 र 98 44 21 11 99।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, भिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टुलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

ね。

0: papá enciende una llama de Dios. Existiendo nueva llama de Dios.
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको चेतनामूलक सन्देश।
4: स्वास्थ्य जीवन को आधार आयुर्वेद उपचार।
3: कि तपाईलाई पेट दुख्ने, ग्यास वा कब्जियतको समस्या छ?
4: जोर्नी दुखाई, नसाको कमजोरी वा कमर दुखेर हैरान हुनुहुन्छ?
3: महिला दिदी बहिनीहरूमा महिनावरी तथा तल्लो पेट सम्बन्धी समस्या छ?
4: यदि छ भने अब यी लगायत सम्पूर्ण रोगको समाधान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखामा हुनेछ।
3: यहाँ अनुभवी आयुर्वेद चिकित्सक द्वारा सुरक्षित र प्राकृतिक उपचार प्रदान गरिन्छ। आयुर्वेद पञ्चकर्म विधि अन्तर्गत बमन, विरेचन, बस्ती जस्ता पद्धतिबाट जटिल रोगहरूको उपचार गरिन्छ।
4: त्यसै गरी जलौका, अग्निकर्म, स्थिरोधारा, अकुपञ्च जस्ता आधुनिक तथा परम्परागत विधिबाट विभिन्न रोगहरूको सफल उपचार गरिन्छ। साथै स्वस्थ जीवनशैलीका लागि दिनचर्या, ऋतुचर्या, योग तथा आहार विहार सम्बन्धी परामर्श अनुभवी स्वास्थ्य कर्मीबाट दिइन्छ।
3: साथमा रोगको पहिचान गर्नका लागि दिशा पिसाब तथा रगत परीक्षणका लागि प्रयोगशाला ल्याब सेवा पनि उपलब्ध छ। त्यसबाहेक यहाँ ज्येष्ठ नागरिकहरूलाई सबै सेवामा 50% छुट र स्तनपान गराइरहनु भएका छ महिनासम्मका आमाहरूका लागि दुग्धवर्धक औषधि वितरण सेवा उपलब्ध छ।
4: आजै सम्पर्क गर्नुहोस् आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चरीको दोलखा। फोन नम्बर 0949413106।

0: गोकुल धूप ताल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुच्छा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।